0: ایک نے دبی آواز ملیشیا چ مینو کیا مسکین جی تھی کہ نا سال بعد ہڈیاں بھی نہیں لبن گیا ماس بھی نہیں لبے گا ہوں تو 25-30 سال ہو گئے نا واقعی ہڈیاں بھی کوئی نہیں ماس بھی پر اس طرح کے سنت پنجاب دے پوجے جا رہے ہیں صرف پنجاب دے بھارت دے کسی ہور پرانت دے چ نہیں تو مینو کہن دے ہونا اس طرح دے اندھ وشواسی سب تو زیادہ اتے ہی رہے کسی پرانت دے چنے اس واسطے گرو گرنتھ صاحب دے مقابلے چ اتنے گرو کلگی دردی دین نو ایک پاسے کر کے اپنی دین دے جاندے نے اپنا بانا دے جاندے نے اسی خاموش سب کچھ برداشت کری جاندے آواز اٹھانی پے کلگی دھر دے روپ جو انہوں نے دیتا ہے بڑیاں قربانیاں بچیاں کی شہادت ہوئی ہے پتا دی شہادت ہوئی ہے انہوں نے کتنی ٹھوکرا کھا دیا نے یہ باڑا سانا دیتا ہے یہ تو اس باڑے نو برباد کریں اتروان اور اتروا رہے ہیں اور اسی برداشت کر رہے ہیں کیوں سنت جی شراب دے دیں گے ہوں میں کئی نو کہ میں کہ ہوں تو سنت جی نہیں نہ شراب دین گے ہوں تو شیشے دے چ پائے ہوں تو قبر دے چ پائے ہیں ہوں تو نہ ڈرو ہوں تو وہ کی زندہ کرن گے سنت جی آپ ہی مر گئے ہیں پر نہیں لوگوں کا اندھ وشواس اس طرح کے مرے ہوئے سنتوں کی پھر قبر پوجن گے مڑیاں پوجن گے پوجتے یہ چلتا ہے धन गुरु गोबिंद सिंह जी महाराज कहें पूरन प्रेम प्रतीत सदे व्रत गोर मड़ी मठ भूल न माने मेरा सिख भूल के भी कदर में सजदा ना करे मड़ी में मत्था ना टेके पिछले साल मैं इतों टैक्सी की थी जलंधर जाना सी वापस आना सी جڑا ڈرائیور سی اس ٹیکسی ڈرائیور میں ویکھ کے بڑا خوش ہوا میں کہ گاترے کرپان ہے لمبا داڑا ہے میں کہ چلے گرمکھ ہے گرمکھ دی اپنی وائبریشن ہوندی ہے منمکھ دی اپنی وائبریشن ہوندی ہے اتوں 10-15 کلومیٹر ہی اسی گئے ہوا گے پتا نہیں ایک درگاہ ایک قبر آئی سی کھڑی کر دیتی گڈی کہندا جانی جی میں اس مزار تے متھا ٹیک کے نہ جا میں گڈی نہیں چلا سکتا میں کہ میں تے تینوں گرو نانک دا سکھ سمجھیا سی تینوں تے پتہ نہیں تو مڑیاں دا پجاری قبراں دا پجاری تو قبر دا سکھ ہے ہر کھیت دے تھانوں قبر ملے گی پنجاب دے وچ اتنی کدرے بھی نہیں ملن گیا جتنی قبراں دی پوجا پنجاب دے وچ ہے کسے پرانت دے وچ نہیں ہے نہ بنگال دے وچ ہے نہ بہار دے وچ ہے نہ یوپی دے وچ ہے اتھے ہے تے مینوں کہن دینا جتنے مورت اتنے نے شاید باقی پرانت چ نہیں قبر پوجن مڑیاں پوجن پورن پریم پرتیت سجے برت گوڑ مڑی مٹھ بھول نہ مانے میرا سکھ بھول کے بھی نہ منے مڑی دے چ سنت ہے تو پھر سنت مر گیا سنت تے اپنے گھر جانا ہے سنت موے کیا روئیے جو اپنے گرہ جانے روز ساکت باپ رے جو ہاٹے آڈ بکائیں قبروں میں وہ ہوں نے مڑیوں سے وہ گئے ہوں جو مر گئے نے اجے بھی اتے ہی بھٹکتے پے نے جنم لین کہ جو اپنے گھر چلے گئے اپنے ٹکانے تے پہنچ گئے وہ قبر تھوڑی ہوں کہ جڑے ہیں قبروں میں اجے ہیں اتے انہوں نے پوجا کرن دی کی لوڑ ہے جیو دیا جی جس کی سر پرماتما جڑی ہوئی ہے وہ پوجنیک ہے کہ جیندے جیوی جو مردے کی طرح سی تے پھر اس کی مڑی بن گئی تو اسے بھی پوجی جاندے یہ ایک بہت بڑے پدر کی اگیانتا ہے مہاراج اتنے کہندے نے جتنا ہار سنگار سنواریا ہے تن نو سنواریا ہے شنگاریا ہے اور جتنا بال کا اڈمبر ہے یہ سب اس طرح ہے جنہیں مردے کا شنگار ہوا جنہیں مردہ شنگاریا گیا ہاں جی
1: رحال تائے تائے ترپن سرم کی نو اکتر کری ہے مایا
0: مایا بہت ہی اکتر کا کرپن ہوئے بنا نہیں ہو سکتی بہت چوٹی کا دھناد ہے تو کرپن ہوے گا شوم ہوے گا فراغ دل بندے کول بہتا دھن نہیں ہو سکتا شاید دس من تو بھی ود کڈیا تے اپنے سکھ تے بھی زیادہ خرچ کرے زیادہ خرچ کرے کرپن نہ اپنے سکھ تے خرچ کردا ہے نہ پروار دیاں لوڑاں پوریاں کردا ہے صرف دن دے انبار لاندا ہے کیونکہ دھن بھگوان تے دھن لئی محنت بڑی کردا ہے مشقت بڑی کردا ہے دھن ورتن لئی نہیں دھن جمع کرن لئی ایسا شون پھر دسمند نہیں کٹ سکتا فراغ دل نہیں ہے میں ایک دن پرارتھنا پڑھ رہا سی شیخ سادی دی کہندے نے پرارتھنا دے خدا پرگٹ ہویا ایسا شیخ سادی لکھ دے تے خدا نے مینو آکھیا میں کچھ دیاں او تیری لوڑ نہ ہوئے تو انج گھر تو آپ ہی منگ لے تے میں تینوں دے دیا پتہ شیخ سادی نے کی چوٹ کیتی ہے رب تے بھی چوٹ کیتی ہے کہندا ربا بھگتاں نوں تیرے سبھاؤ دا پتا ہے سنساری جو کچھ منگدے نے تو دے دینا ہے بھگت تڑپ تڑپ کے بھی منگدے نے تو دیندا ہے دیندا لمبی چوڑی حکایت حکایت کہندے نے کہانی نو او حکایت وچ لکھدا ہے رب نے اے آکھیا فقیرا الزام تے بعد میرے کری تو دوشی تے مینوں بعد دے ٹھہراویں جب تو منگے تے میں دیواں نا تو منگیا نہیں تے پہلے ہی میرے تے الزام لا دیتا ہے جو فقیر منگدے نے تو دیندا نہیں تے جو دنیا دار منگدے نے تو دینے نا جوڑیاں بھر دیندا جا جا پھر آپ ہی کہندا اگے فقیر کہندا دنیا داراں دیاں جوڑیاں بھر جاندیاں نے تو تیرا کھیڑا چھڈ دیندے نے تے انہاں وستواں نال فقیر تیرا کھیڑا چھڈ دے لے شاید تینوں فقیراں دی اصلیت دا پتہ ہے پھر کہیں تو فقیراں نوں نہیں دیندا فقیر جو کچھ منگدے نے نہیں دیندا تو خدا نے آکھیا ہوں لمبی چوڑی گل چھڈ ہن تو منگ تے میں تینوں دین لگا منگ اے شیخ سادی منگدا ہے گلستان دا بول ہے کہ سفلا خداوند ہستی مباش جو کمین بندہ ہے جو کرپن بندہ ہے جو ہوچھا بندہ ہے انہوں کدی چوٹی دا دھنمان نہ بنائیں نہ بنائیں انہوں لمبی چوڑی محل ماریاں پدارتھان دا مالک نہ بنائیں جو کمین بندہ ہے ہوچھا بندہ ہے کرپن بندہ ہے شون بندہ ہے اے میرے مولا اے بھی جوڑی چ کبھی بہتا دھن نہ پائیں صرف گزارا مت کہ سفلا خداوند ہستی مباش جوان مرد راتند دستی مباش تے جڑا فراغ دل ہے او دی جھولی ہر وقت بھری رکھیں بھری رکھیں شیخ سادی کہنے نے میں منگیا تے خدا نے بوئے ہی بند کر دیتے چلا گیا کہندا اجے تک جواب دی اڈیک پیا کردا کبھی گردر تے کہنے نے تو اس واسطے بھگتاں نوں فقیراں نوں چوٹی دا دھناڈ نہیں بناندا کیونکہ گردر کہنے نے تو پربھو مینوں کدھرے کبیر بنا دیویں نا ونڈن والا یا بشنو دا عہدا دے دیویں تے میں تے سرے جڑے تو مٹھیا اور سیمت بھنڈارے دیتے نے میں تے وی خالی کر دینا تینوں ہور پانے پین تینوں ہور بھنڈارے بھرنے پین گے گردر تے انج کہندا چھوٹی دے دھناڑ سنت مہنت کدھرے پہ جانا سنت نے کرپن اکتر کری ہے مایا کرپا تے پھر لڑائیاں جھگڑائیں ہون گے گولیاں چلن گے اسی دن تے ایک ایک संत गुजर लै तो करोड़ करोड़ रुपया बैंकों च पे आ फिर चेले लड़ते हैं झगड़ते हैं। मैं ऐसा देखे खैर महाराज कहने बड़ी तावना बड़ी मेहनत ये किरपन बड़ी मेहनत करता ये शौम बड़ी मेहनत करता है क्योंकि धन उसका भगवान है तो बड़ा धन इकट्ठा किया इसने बड़ी माया इकट्ठी की। हाँ जी
1: दान पुन नहीं संतन सेवा कित ही काज ना आया
0: ना दसवंध कटदा ना दान ना पुन ना संतान की सेवा धन किसे कम नहीं आया किसे कम नहीं आया बस सिर्फ जमा करके ही रखे जमा करके ही रखे है ये किरपन इस तरह अपनी जिंदगी बतीत करता है। हाँ जी
1: पर आप फरन सवारी सेजा काम काट बनाया
0: हूं एक होर उदाहरण दिता है मेरे पातशाह ने लक्ष्य न समझे बिना लक्ष्य प्राप्त किए बिना जीवन इस तरह है जिन्हें किसी सुहागण ने कामण ने तन बड़ा शिंगारे है सेजा बड़ी शिंगारी है बड़ा भारी हार शिंगार किया है ते पति के घर रह कोई नहीं अक्सर स्त्रियां संसार में ही दिखाने वास्ते हार शिंगार कर दिया ना अजोका माहौल तो ऐसा हो गया इस तरह का हो गया वातावरण इस तरह का हो गया। इस संबंध में एक घटना मैंने याद आती है भगत कबीर का श्लोक है कबीर के कोल कबीर के चेले आए ते कहन लगे भगत जी शिवरात्रि का बड़ा वड्डा मेला लगे ते वेखण लई सिकंदर लोधी की बेगम भी आई है वह भी देखते गई है बड़े कीमती रथ दे च बैठ के आई पर जेड़े कपड़े उसने पाए सारे जर्रीदार ते उदे च हीरे ते मोती जड़ कपड़िया दे नीलम जड़त मोती जड़त ते सारा उसके जर्री का कम जर्री कहने सोने ने सोने दियां तारा नाल सिलाई हो इतनी कीमती पोशाक ते कबीर कहने ठीक है पर तुसी कहना की चाहते हो कहने कहना यह चाहते हैं ये जिहड़ी पनहारी है ना गंगा तो पानी भर के लियांदी है रोज ते सारा दिन सतसंगियां नूं पिलांदी है सारा दिन इहदे कपड़े पाटे हुए लीरां लीरां कई थावां ते इसने सीते रब बड़ा अन्याय करदा है ये रब दे मार्ग ते चलण वाली स्वास स्वास नाम जपण वाली इहदे कपड़े ते ए तो सिकंदर लोदी एक जालम बादशाह ते फिर उसकी ये बेगम ये सिकंदर लोदी खुदा शनास नहीं तेरी बेगम कितों होनी तो दे कपड़े ये खुदा इंसाफ नहीं करता एक नू इतने कीमती कपड़े इतने कीमती कपड़े जो प्रभु दे मार्ग ते चल रही नहीं कि जो चल रही है प्रभु दे मार्ग ते उसकी ये हालत। इस संबंध में दो श्लोक भगत कबीर ने उच्चारण किए हैं आप जी के सामने रखा पहला कबीर हैंगे बाहन सघन घन छत्रपति की नार मन लेने छत्रपति बादशाह की बेगम है स्त्री है उसके घर हाथी ने घोड़े ने उसके तन के कपड़े बड़े कीमती ने विशाल कपड़े दे राही गुनाह है। कबीर हैंगो बाहन सगन घन छत्रपति की नार मन दे छत्रपति राजे की स्त्री है इसके घर हाथी घोड़े ने सोना चांदी है नीलम है मोती ने हीरे ने बथेरा कुछ है और वे कपड़े बड़े कीमती ने सुंदर ने कबीर हैंगे बाहन सगन घर छत्रपति की नार पर तासो कुटन पर ना पूजे हर जन की पनिहार। वो जो हरि जन की पनहारी है सारा दिन हरि दे भगतां नूं पानी पिलांदी है। उहदे जिहड़े कपड़े ने उहदे सामने सिकंदर लोधी दी बेगम दे कपड़े कौड़ियों भी खोटे ने, कुछ भी नहीं, कुछ भी नहीं। हुण चेले कहण लगे भगत जी असी थानू दस्या है ना कपड़े है जर्री नाल से ले आए ने, जर्री दा कम है, नीलम ते मोती जड़त ने, हीरे जड़त ने, तुसी एवें कह दिता वह कपड़े कुछ नहीं और बेगम कुछ नहीं। ए पनहारी एदी महिमा गायन कर दिती, ए चीथड़िया की महिमा गायन कर दिती। हुण कबीर दूसरे श्लोक च कहिंदे ने सुनो मेरे को, कबीर निरप नारी क्यों निंदी है, मैं इस राजे की स्त्री नूं क्यों भंडिया, क्यों निंदा कीती है, मैं इसनों क्यों फटकारा, क्यों नहीं आख्या। कबीर निरप नारी क्यों निंदी है, क्यों हर चेरी को मान, ये जो हरी दी चेली है हरी दी पनहारन है, मैं इसनों मान क्यों दिता इतना और उस ते फिटकार क्यों पाईए इतने। कबीर निरप नारी क्यों निंदी है, क्यों हर चेरी को मान, ओ मांग सवारे दिखे को ए सिमरे हरी ना। उहदे कीमती कपड़ियां विच हंकार है, वाशना है, इहदे चीथड़ियां विच प्रभु दा नाम है, हरी दा नाम है। मैं इन्हां चीथड़ियां नूं नमस्कार करदा, हरी दा नाम है। उत्थे ते हंकार है, नुमाइश है, वाशना है। इसनूं भगत कबीर जी इंज कहिंदे ने, वेद पढ़े पढ़ पंडित मूए रूप देख देख नारी। लोकी किस तरह अपना समा बतीत करते हैं, जिंदगी गवांदे हैं,